0: Assalamu alaikum, Pakistan, and assalamu alaikum everyone. This is me, Fatima Khan, and you are listening to FM 100 Pakistan. You all are welcome to the program Cooking Special, which is our guest, cooking expert Rida Aftab. Assalamu alaikum, Rida.
1: Wa alaikum assalam, and assalamu alaikum to all the viewers and listeners. How are you? Thank you,
0: Allah.
1: I'm fine. Okay, Rida, today I'm
0: going to say happy birthday to you.
1: Yes, yes, absolutely. Today is also yesterday.
0: कैसा महसूस कर रही है रजा कि आज आप आजाद
1: अच्छा लग रहा है लेकिन घर के भी तो सब बहुत सारे मसले मसाइल होते हैं
0: हाँ ये है मुझे लगता है छुट्टी वाले दिन सबसे ज्यादा घर के काम
1: हाँ
0: और घर के कामों में तो बंदा जो है वो उलझ के रह जाता है ना
1: आज जाऊंगी थोड़ा मार्केट वो एक तो मुझे सिलेंडर लेना है वो फाइबर का ये तो जरूर मैंने कहा बस जरूरत बढ़ गई है
0: सही बात
1: तो वो लेना बाकी थोड़ी सी कुछ ग्रोसरी वगैरह होगी वो ले लूंगी तो बस यही है ज्यादा इतना लंबा काम नहीं है फिर घर के ही अभी जाऊंगी घर पे आज आपने पूछा नहीं क्या पकाया
0: हाँ बस इसी पे ही मैं आने ही वाली थी क्या बनाया
1: आज मैंने क्या किया था आलू और उसके साथ चिकन ना दोनों को जिस तरह से मतलब मिक्स करके और उसके अंदर जिस तरह से हमारे मसाले घर के ना वो मसाले डाल के और अब मैंने सोचा था कि उसके ना अंदर चीज डाल के ना बच्चों को पराठे बना दूंगी हुआ ये था कि कल टीवी पे मैंने ये बनाया था तो बहुत सारा वो चिकन भी बच गया आलू भी बच गया तो मैंने कहा इसको कहीं यूटिलाइज तो किया जाए ना तो मैंने फिर सोचा मैंने कहा आटा तो अभी मैं गूंद के आ गई थी तो मैंने कहा जाके इनको गरम गरम एक बजे जाऊंगी जब तक गैस आ जाएगी तो मैंने कहा इनको गरम गरम पराठे और चटनी वगैरह बनाकर मैंने कहा दे दूंगी
0: तो ये मैंने कहा
1: हाँ मैंने कहा ये कल आज मैं ये कर लूंगी आलू चिकन और थोड़े चीज डाल के इनको पराठे और रात को हमने क्या बनाया था ये मैं आपको ये भी बता दूं कल मैंने कहा था ना आलू और उसके साथ शोरबा और ये सारा बनाया था ठीक है आपको मैंने कहा था चिकन का और साथ में शामी कबाब थे तो अब मैं रात को जरा मैं थोड़ा सा गई वापस शोर तो देखा तो शुक्र है सबने खा लिया फिर मुझे समझ आई मैंने कहा कुछ तो थोड़ा सा करके रख ही दूं फिर मैंने क्या किया चिकन पड़ा हुआ था मेरे पास उसके अंदर दही डाला उसमें कुटी मिर्च डाली अदरक लहसुन सोया सॉस चिली सॉस सारी चीजें डाल के मैंने क्या किया उसको थोड़ा सा ऑयल डाल के चढ़ा दिया ठीक है हल्की आग पे रख दिया दो खाने के चम्मच ऑयल भी डाल दिया अच्छा जब मैंने देखा ना वो खुद ही और पपीते का पेस्ट भी डाल दिया मतलब जो चीजें सामने नजर आई मैंने मिक्स करके रख दिया
0: अच्छा अच्छा
1: और जब वो बिल्कुल ड्राई होगा तो मैंने दो दो टमाटर काटे काट के वो साइडों पे वो रख के फिर उसको ढक दिया वो जब टमाटर का पानी भी ड्राई हो गया तो फिर मैंने उसके छिलके उठाए और उसके बाद थोड़ा सा वो इतने मजे का सालन बन गया बहुत अच्छा बन गया
0: अच्छा।
1: वो बिल्कुल ड्राई सा चिकन बहुत अच्छा बन गया मैंने कहा कभी कभी वो झटपट वाली चीजें बड़ी अच्छी बन जाती
0: सही बात है अच्छा ऐसा होता है वाकई में ना कभी कभी कुछ अनएक्सपेक्टेडली बहुत मजे का बन जाता है और फिर आप जो है वो बड़े खुश हो जाते हैं कि कुछ तो वार था कल यानी कि आपका रात का भी खाना बहुत जबरदस्त
1: जल्दी जल्दी बन गया वो फटाफट असल में होता है क्या जब मैं टीवी के लिए चिकन लेती हूँ जैसे मुझे आधा किलो चाहिए तो मैं एक किलो चिकन ले लेती हूँ लेकिन हमारे वहाँ का क्या होता है कि वहाँ पे जैसे अच्छी अच्छी पीसेस वहां निकाली और बाकी हड्डियां गुड़िया वाला वो मैं रख लेती हूँ तो वो फिर मैंने रखी हुई थी सारी चीजें तो मैंने कहा चले अभी इसको मैं इसी को मसाला लगा के रख लेती हूँ अगर किसी ने खाया तो ठीक है फिर रात को वो राइस थोड़े से बचे हुए थे मेरा बेटा तो उसने कहा चलो मैं भी ये खा लेता हूँ तो मैंने उसको भी दे दी मैंने कहा रोटी बनाओ करे नहीं तो फिर ये इसी तरह से हमारा कल का खाना कंप्लीट हो गया
0: जबरदस्त हो गया भाई
1: तो आज भी मेरी थोड़ी सी जान छूट गई वो टीवी वाला बचा हुआ था तो मैंने कहा ये यूज कर लूंगी
0: जबरदस्त हो गया मजेदार सा रदा ने जो है वो चीजें बता दी है जिसे सुनने के बाद मजा ही आ गया है तो डिनर भी रदा ने कल अपना हमसे एक्सपीरियंस कर लिया है कल का और लंच भी बता दिया है और लंच बहुत मजे का लग रहा है मुझे ना ये पराठे का आइडिया बड़ा अच्छा लग रहा है कि चिकन आलू और चीज के पराठे बहुत मजे के बनेंगे ये तो ये एक अच्छा एक्सपीरियंस है
1: अच्छा कल मैंने वहाँ बनाया क्या था मैंने बनाया ये था कि मैंने लाला मूसा के वहाँ पे मिलते हैं लाला मूसा में आलू टिक्की और टिक्की नान मिलता है टिक्की नान
0: अच्छा।
1: मतलब नान के ऊपर वो लोग क्या करते हैं टिक्की रख के वो लोग और चटनियां होती हैं एक दो तरह की एक दही वाली और तो वो मैंने पूरी वहां पे वो बनाया था तो उसी का वो चिकन भी बच गया था थोड़ा सा साथ में बेसन का बैटर भी बच गया था साथ में आलू भी बच गए थे तो वही पे मैंने कब इतना सारा बना दिया था तो वो फिर मैं घर लेकर आ गई तो वहां भी इनके भी तो किसी काम का नहीं था तो वो बचा हुआ था तो मैंने कहा चले आज मैं इस तरह से इसको इस्तेमाल कर लूंगी
0: मल्टी टैलेंटेड रहता मेरा दो निशाने
1: और वो जो बेसन वाला बैटर बचा था ना तो उसका मैंने ये सोचा था कि अरवी के पत्ते कुछ पड़े हुए थे उस दिन मैंने टीवी में बनाए थे बड़े मजे के बने थे तो मेरा दिल कर रहा था बहुत खाने को लेकिन मैंने कहा ये लोग तो कोई खाएंगे नहीं اب میں کیا کروں. تو مجھے وہ جو بیسن کا بیٹر تھا میں نے کہا اس میں املی کا پر آم چور ڈال کے نا تو میں اپنے لیے تھوڑے سے وہ بیسن کے پتے بنا لوں گی. وہ بھی میرا اتنے مزے کے بنتے ہیں لیکن وہ بچے وغیرہ کھاتے نہیں تو میں نے کہا چلو وہ بھی بنا لوں گی.
0: ایسے ہی کھانے کے لیے لائک
1: وہ ویسے تو یہ لوگ کھاتے ہیں جو لوگ مطلب روٹی کے ساتھ ہی کھاتے ہیں وہ کہتے ہیں بیسن کے وہ سوری اروی کے پتوں کا سالن. تو وہ میں نے جب ٹی وی پہ بنائے تھے نا میں نے فرسٹ ٹائم بنایا تھا میں نے کبھی بھی نہیں بنایا. تو میں نے اس کو سٹیم دینے کے بعد جب میں نے فرائی کی نا وہ بڑے مزے کے لگ رہے تھے جسے پکوڑوں کی طرح لگ رہے تھے بہت مزے کے لگ رہے تھے. تو میں نے یہی سوچی تھی میں نے کہا بناؤں گی ابھی بھی پڑے ہوئے گھر میں عربی کے پتے 500 روپے کے لیے تھے. تو میں نے کہا بیسن وہاں سے بچ کے ہی آ گیا تو اس میں املی کا پلپ اور تھوڑے سے اور مسالے ڈال کے میں نے کہا یہ آج میں اپنے لیے سٹیم میں یہ بھی بنا کے پھر اس کو فرائی کر لوں گی. تو میں نے سوچا تھا
0: مزیدار دا آپ کے پاس تو ریسیپیز کا خزانہ ہے یہ بھی اور وہ بھی اور اس سے یہ بنے.
1: دیکھو چیزیں ضائع نہیں کرتے اچھی چیزوں کو آپ استعمال کر لیں ضائع نہ کریں.
0: یہ بات تو بالکل صحیح ہے اور یہ بات لوگوں کے لیے سمجھنا ہے بہت ضروری ہے. رضا اکثر اوقات لوگ اتنی اتنی اور یہ جو روایت ہے نا یہ شادی کے کھانوں سے لوگوں نے شروع کری ہے کہ وہاں پر اتنا لوگ جو ہے وہ جیسے میں کہوں گی کہ زبردستی کھانا لے لیتے ہیں اچھا لگ رہا ہوتا ہے فینٹسائز وہ آپ کو کر رہا ہوتا ہے لیکن آپ چار دفعہ لے لیں لیکن اکٹھے اتنی دفعہ مت لیں کھایا جا نہیں رہا ہوتا ہے اتنا لوگ کھانا ضائع کرتے ہیں. میں کہتی ہوں کہ آپ اگر اس کے پیچھے لوگوں کی محنتیں دیکھیں لوگوں کی ایفرٹس دیکھیں تو آپ کو اندازہ ہوگا. ہمارے ابو ہمیشہ کہتے تھے کہ جب ہم چھوٹے تھے نا تب سمجھ یاد ہے بات نا کہتے تھے چار دفعہ لے لو لیکن تھوڑا تھوڑا اکٹھے زیادہ مت لو. ہوتے نا ہم شوق میں
1: بھر لیتے بھر کے بھی پھر ملے گا نہیں. اچھا مجھے ان کا بڑا اچھا لگتا ہے میں نے ایک اچھی ممبر کا بڑا اچھا سسٹم ہوتا ہے وہ لوگ بڑے تھال میں ڈال کے سب بیٹھ جاتے ہیں تو اس میں جتنا مطلب کھایا پھر اور اوپر سے ڈالتے یہ بڑا اچھا سسٹم لگتا ہے. تو ہونا یہی چاہیے لیکن یہاں پہ لوگ نخرے کرتے ہیں باتیں کرتے ہیں یا پھر آپ اپنے اگر جو افورڈ کر سکتا ہے تو آپ انہیں کی ٹیبل پہ دو چار ڈشیں جو رکھ دو تاکہ وہ اپنے حساب سے نکال لیا کریں.
0: یہ آل رائٹ جی گفتگو کا سلسلہ آپ لوگوں کے ساتھ جاری ہے. میسجز بھی ہمارے پاس موصول ہو گئے ہیں لیکن ہم آتے ہیں واپس بریک کے بعد.
2: ان چھوٹے قدموں میں کل کے خواب چھپے ہیں اور ہر قدم ایک نئی دنیا کی طرف بڑھتا ہے لیکن جب قدم ہی آگے نہ بڑھ سکے تو خواب تھم جاتے ہیں اور وجود بس کہیں پیچھے رہ جاتا ہے. تو آئیں پولیو ورکرز کے لیے سستے سے جواب دیں اور ہر مہم کے دوران اپنے بچوں کو پولیو سے محفوظ بنائیں.
3: اپنی طاقت کو پہچانو اور میری طرح ہر 3 مہینے کے بعد یہ آسان ٹیکا لو. یہ ایک آسان اور سیف مان حمل کا طریقہ ہے.
4: نہ بار بار کلینک جانے کے جھنجٹ اور نہ زیادہ خرچہ. لیڈی ہیلتھ ورکر سے ٹریننگ لو اور پھر 3 مہینے تک کی صحت بھری چھٹے.
5: مزید معلومات کے لیے وی آر ٹیلی ہیلتھ پر ڈاکٹر سے آن لائن مشورہ کریں یا قریبی سرکاری صحت مرکز پر جائیں. آپ وی آر کے واٹس اپ نمبر 0320-2758-492 پر بھی رابطہ کر سکتے ہیں.
6: اپال فیملی مکسچر کے ساتھ ہر سفر خاص. عمرہ لکھیں 02111182725 پر واٹس ایپ کریں, پیک کے اندر موجود کوڈ بتائیں اور لکی ڈرا میں شامل ہو جائیں. اپال فیملی مکسچر لائیں عمرہ پر جائیں.
7: FM 24/7 365 Information flooding fast through the airways. FM 100.
8: Karachi, Lahore, Islamabad, Hyderabad, Rahim and Khan. Across the nation, this is FM 100.

0: यस एवरीबॉडी, तो हम आ चुके हैं वापस और आप सब सुन रहे हैं प्रोग्राम कुकिंग स्पेशल विद मी फातिमा खान एंड वी हैव कुकिंग एक्सपर्ट रिदा आफताब। और हमारे प्रोग्राम का हिस्सा बनने के लिए आप हमें जो है वो 3636 पर मैसेज कर सकते हैं, यानी कि अपने मोबाइल के राइट मैसेज ऑप्शन में जाएं, KHI लिखें, स्पेस दें, अपना मैसेज टाइप करें और सेंड कर दें 3636 पे। साथ ही साथ हम FM 100 के ऑफिशियल फेसबुक पेज पर भी लाइव हैं, तो आप वहां भी कमेंट कर सकते हैं। रिदा आलिया वकील हमें मैसेज करती हैं, कहती हैं अस्सलाम वालेकुम, आपके शो का बहुत वेट करती हूं, आपसे चिकन के शामी कबाब की रेसिपी पूछनी है।
1: चले जी, वालेकुम अस्सलाम, आप नोट कर लीजिएगा। अच्छा, चिकन के शामी कबाब आप इस तरह से बनाएंगे कि आपने पहले दाल लेनी है, ठीक है। जैसे आपने लेनी है आधा किलो दाल या एक किलो दाल, जितनी भी आप दाल रहे हैं उसको आपने पहले पानी में भिगो देना है। अगर एक किलो चिकन ले रहे हैं तो आप एक पाव दाल लेना, ठीक है। एक पाव दाल को आपने पानी में भिगो देना है। जब वो फूल जाएगी तो अब आपने क्या करना है, आप ले लीजिएगा 2 गिलास पानी। 2 गिलास पानी के अंदर आपने दाल डालनी है, उसमें 10 अदद आपने गोल मिर्चें डालनी है, ठीक है। साथ में आपने 1 टुकड़ा अदरक का काट के डाल दीजिएगा। साथ में आपने 10 चवे आपने लहसुन के डालने हैं। 1 खाने का चम्मच साबुत धनिया, 1 खाने का चम्मच जीरा, 1 चाय का चम्मच नमक, 4 अदद आपने बड़ी इलायची, 1 प्याज, ठीक है। ये सारी चीजें डाल के आपने दाल को हल्की आग पे चढ़ा देना। जब आपको लगे कि दाल गल गई है, थोड़ा सा पानी रह गया, अब आपने चिकन लीजिएगा, आप थाई पीस ना लीजिएगा, चिकन ब्रेस्ट पीस लीजिएगा। 1 किलो चिकन के मोटे टुकड़े काट के आपने इसके अंदर डाल देने हैं, ठीक है। इसके अंदर डालकर अब आप इसको ढक दीजिएगा, 10 से 15 मिनट लगेंगे, चिकन भी गल जाएगा। अब तेज आग पे आपने इसको ड्राई कर लेना है ताकि चिकन बहुत हलवा ना बने, ठीक है। तेज आग पर आपने इसको ड्राई कर देना, ड्राई करने के बाद फिर आपने इसको पीसना है। पीसेंगे, इसके अंदर पिसा गरम मसाला डालेगा, बारीक कटी हरी मिर्च, हरा धनिया, पुदीना, ये आपने डाल देना है। अंडे इसके अंदर ना डालिएगा, ठीक है। सारी चीजें डाल के इसको अच्छी तरह से मिक्स कीजिएगा। उसके बाद आपने क्या करना है, अंडों को फेंट लीजिएगा, अंडों में कोट करके फिर आप इसको फ्राई कीजिएगा। क्योंकि जब हम बीफ का कबाब बनाते हैं तो वो थोड़े से हार्ड होते हैं, बीफ भी खुश्क थोड़ा होता है, तो जिसकी वजह से अंडे हम उसमें डाल देते हैं। लेकिन चिकन के कबाब अक्सर आपने देखा होगा बनाओ तो वो टूटना शुरू हो जाते हैं, इसलिए मैंने कहा पहले दाल को पका लें, दाल गल जाएगी तो आखिर में चिकन डालना, एक साथ ना चढ़ाना। चिकन को हल्का आपने पकाना है, बहुत ज्यादा ओवर कुक नहीं करना। जैसे वो गल जाएगा फिर जब आप पीसेंगे तो वो अच्छा उसका खुश्क वाला जो मसाला होता है उस तरह से होगा, फिर वो टूटेंगे नहीं। फिर अंडे में कोट कीजिएगा और आप उसको फ्राई कर लीजिए। तो इस तरह से चिकन के शामी कबाब जो है तैयार हो जाएंगे, ठीक है।
0: ऑलराइट, बिल्कुल ठीक है। तो आलिया आपको आपकी रेसिपी बता दी है। अतिया अफजल कहती हैं अस्सलाम वालेकुम, रिदा कैसी हैं आप?
1: वालेकुम अस्सलाम।
0: और इतने फिर आपका लंच पूछा है, रिदा ने बताया है, कहती हैं कोई आसान चटनी बता दें, शो बहुत अच्छा है।
1: चले जी, बिल्कुल नोट कर लीजिएगा। कल हाँ, जब दाल वो बनाए थे ना चिकन, और उसके साथ मैंने चटनी बनाई थी। चटनी का भी यही होता है, देखें वहां डेली हमें फ्रेश पुदीना, हरा धनिया लेके जाना पड़ता है, मिर्चें, तो वहां पे तो जो इस्तेमाल होता है बाकी बच जाता है, तो उसका यही होता है। तो मैंने क्या किया था, धनिया, पुदीना, हरी मिर्चें, लहसुन के जवे, इनको सबको ना धो के साफ कर लिया। धनिया, पुदीना, हरी मिर्चें, लहसुन के जवे धो के आपने साफ कर लेना। अब आपने इसको डालना है ब्लेंडर में, साथ में आपने हरी मिर्चें भी ले लीजिएगा, ब्लेंडर के अंदर डालिएगा, थोड़ा सा इमली लीजिएगा, इमली को आपने थोड़े से गर्म पानी में भिगो के उसको अच्छी तरह से उसके बीज निकाल लीजिएगा। फिर वो आपने इमली का जो रस है वो उसमें डाल देना, सिर्फ 1 छोटा सा टमाटर वो आपने डाल देना और उसको चला देना, ठीक है। तो ये पानी ज्यादा ना डालना, थोड़ा रुक रुक के चलाएगा, वरना ज्यादा पानी डालेंगे बिल्कुल पतली सी अजीब सी हो जाती है। थोड़ा रुक रुक के ब्लेंडर में चलाएगा, फिर हल्का सा दबा के ना उसको, तो वो ज्यादा पानी नहीं होगा और बड़े मजे की वो चटनी बन जाएगी। इससे ये होगा कि वो चटनी जो है ना आपकी हफ्ते तक भी पड़ी रहेगी, तो ना खराब होगी ना वो काली पड़ेगी। मैंने भी क्या किया था, उसको एक बॉटल में डाला, ऊपर से नेट लगा दी, और मतलब वो एकदम से अभी तक वैसी फ्रेश लग रही है। तो आप भी ऊपर नेट लगा देना, हफ्ता तक भी आप रखेंगे तो खराब नहीं होगी और बड़े मजे की बनती है। रोटी के साथ, चावल के साथ, हर चीज के साथ आप उसको खा सकते हैं।
0: बिल्कुल ठीक है, जबरदस्त हो गया है भाई। और आलिया कहती हैं जजाक अल्लाह खैर, ये क्या बोला है आपने, खसरा के कबाब को फ्रीज कर सकते हैं ना? ये कुछ समझ नहीं आया मुझे, ये कौन से कबाब है आप जरा मेंशन कर दीजिएगा। تاکہ ہم سمجھ جائیں. سو دس از لٹل بٹ ڈیفیکلٹ. آل رائٹ. اور ردا ہمارے پاس ایک اور میسج بھی آیا ہے کہ مجھے بیف چلی ڈرائی کی ریسیپی بتا دیں.
1: چلیں آپ نوٹ کر لیجیے گا. اچھا بیف چلی ڈرائی جو ہوتی نا وہ زیادہ تر کیا ہوتا ہے کہ انڈر کٹ گوشت سے بنتی ہے, کیونکہ وہ جو ہوتا ہے نا ایسے آپ نے اسٹر فرائی کرنا ہے تو اس میں گل جاتا ہے, لیکن ظاہر ہے وہ بہت مہنگا آتا ہے. تو اس سے یہ ہے کہ آپ نے جو بیف ریگولر جو لے لینا اس کے پتلے پتلے اس کو کہنا اسٹرپ سے کٹنگ کر لے, ٹھیک ہے, پتلے بالکل پتلے پتلے. اس کے بعد اس میں کالی مرچ ڈالنا, نمک ڈالنا, تھوڑا سا سویا سوس ڈالنا, یہ ڈال کے آپ نے اس کو لہسن ڈال کر آپ نے اس کو رکھ دینا ہے کچھ دیر کے لیے. ایک چٹکی کے جتنا آپ نے اس میں کھانے کا سوڈا بھی ڈال دینا ہے. یہ گوشت کو بڑے اچھا گلا رہتے ہیں, چائنیز لوگ یہی کرتے ہیں, ٹھیک ہے. کھانے کا سوڈا ڈال دیا, اس کو اچھی طرح میرینیٹ کیا, میرینیٹ کر کے آپ نے اس کو رکھ دیا کچھ دیر کے لیے, آدھے گھنٹے کے لیے, ٹھیک ہے. اس کے بعد آپ نے کیا کرنا ہے, لہسن کو فرائی کیجیے گا. لہسن فرائی ہو گیا تو اس کے اندر وہ چکن کو آپ نے ڈال کے, اور سوری بیف کو ڈال کے, اور ساتھ میں ایک کپ گرم پانی ڈال کے اس کو ڈھک دینا, ٹھیک ہے. اس کو آپ نے ڈھک دینا تاکہ وہ گل جائے. اس کے بعد آپ نے کیا کرنا ہے, ہری مرچیں لیجیے گا چھوٹی والی, اس کو بیچ میں سے چاک کیجیے گا 10-12. آدھا کلو جگہ آپ نے بیف لیا ہے, 10-12 آپ نے ہری مرچیں لیجیے گا, اس کو بیچ میں سے دو دو ٹکڑے کر کے اس کے بعد اس کو اچھے سے گرم پانی میں دھو لیجیے گا. گرم پانی میں دھونے کے بعد پھر آپ نے کیا کرنا ہے, جو آپ نے بیف کو گلنے کے لیے رکھا ہے اس میں مرچیں ڈالے گا. ایک منٹ کے لیے آپ نے اس کو فرائی کرنا ہے. سویا سوس 2 کھانے کے چمچ, ورسٹرشائر سوس 2 کھانے کے چمچ, آدھی چائے کا چمچ سرکہ, اور 2 کھانے کے چمچ ٹومیٹو کیچپ. بس یہ ڈال دیجیے گا, ڈرائی ہو جائے گا. آخر میں بے شک تھوڑے سے تل اور ہری پیاز ڈال دینا. تو اس طرح ڈرائی بیف چلی جو ہے تیار ہو جائے گی.
0: آل رائٹ, یمی لیشیس. تو یہ بہت مزے کی جو ہے ردا نے آپ کو بتا دی ریسیپی بیف ڈرائی چلی کی. اور چائنیز میں یہ جتنے بھی کوزین ہوتے ہیں نا یہ سب بہت مزے کے لگتے ہیں, وہ چاہے بیف ہو وہ چکن ہو, دے آر سو نائس. اور مطلب مجھے لگتا ہے کہ چائنیز میں ایک ایسا اڈکشن ہے نا کہ آپ اسے کھا کر کبھی بور نہیں ہوتے, آپ کو بڑا مزہ آ رہا ہوتا ہے,
1: لائٹ سا ہوتا ہے, مطلب ہیوی کبھی بھی نہیں لگتا.
0: بالکل صحیح بات ہے, اور ایک لائٹ سا بھی ہے اور ایک بڑا فلیور فل لگتا ہے ردا آپ کو چائنیز نا, تو بڑا مزہ آتا ہے اس کو کھانے میں. تو آج ہم نے آپ کو بیف ڈرائی چلی کی ریسیپی بھی بتا دی ہے. اس کے ساتھ ساتھ اگر آپ کچھ اور بھی ریسیپیز پوچھنا چاہتے ہیں تو یس, ردا آفتاب ہمارے ساتھ موجود ہیں, تو سنہری موقع کا فائدہ اٹھائیں.
1: سمجھ آیا کیا کہا انہوں نے؟
0: ہاں یہ پتا نہیں, کچھ بتائیں گی یا شاید ٹائپنگ مسٹیک ہوئی, آئی ڈونٹ نو. تو اگر آپ سن رہی ہیں تو ہمیں بتا دیجیے گا, ہم آپ کے میسج کا انتظار کر رہے ہیں.
1: اچھا دو دفعہ, مطلب ایک دفعہ جب ہم سویا سوس, چلی سوس, ٹومیٹو کیچپ, چلی گارلک, یہ ایک دفعہ آپ لا کے رکھ لینا تو کبھی بھی آپ کا موڈ ہونا تو آپ فٹافٹ یہ بنا لیتے. اب بازار سے لو اتنا مہنگا بھی ملتا ہے اور اس کے بعد وہ مطلب آپ کوانٹیٹی بہت, کوانٹیٹی بہت کم ہوتی ہے اب گھر میں, اور بنتا اتنی جلدی فٹافٹ بن جاتا ہے. بعض دفعہ تو بچے ہوئے چاولوں کو بھی آپ اس طرح سے فرائیڈ رائس بنا لیں, وہ بھی بڑا اچھا.
0: چائنیز میں بس مجھے لگتا ہے کہ کٹنگ تھوڑی سی ٹائم ٹیکنگ ہے, باقی تو چائنیز ود ان منٹس بن جاتا ہے.
1: بالکل صحیح کہہ رہی ہیں سر, صرف کٹنگ کا تھوڑا سا ٹائم لگتا ہے. جب آپ بیٹھے ہوتے ہیں فارغ تو آپ کٹنگ کر کے الگ الگ اس کو شاپر میں یا پھر الگ الگ باکس میں ڈال کے رکھ لیں, جب بنانا ہو تو منٹوں میں بن جاتا ہے,
0: منٹوں میں بن جاتا ہے اور مزہ ہی آ جاتا ہے.
1: چائنیز کی تو خیر
0: موسٹ سیٹسفائنگ فوڈ آف دا ورلڈ ہے, وہ ہے چائنیز بھائی. اب اور اچھا اس میں اگر آپ ایک کس دن پراپر پورا میل پلان کریں تو اس میں ساتھ آپ چاؤمن بھی رکھیں اور یہ, ہاں اوہو, جیسے ابھی سردیاں آنے والی ہیں تو مزہ آئے گا. آپ سوپ ہی سوپ ہٹ جانے, آپ ہر پل پئیں گے اگر گیس ہوئی تو, کیونکہ سوپ کے لیے گیس ضروری ہے. سوپ کے لیے کیا, ہر چیز کے لیے گیس بڑی ضروری ہے بھائی. تو اب تو ردا سلینڈر لینے والی ہیں, تو ردا
1: میں آج تو جا کے میں نے کہا لے کے رکھ لوں گی, ظاہر ہے پھر وہ آپ کو بتا کہ
0: ہاں بالکل بھائی بہت ضرورت پڑتی ہے. تو آج آپ ٹینشن فری ہونے والی ہیں انشاءاللہ. صحیح بات ہے.
1: تو میری کوشش, جیسے ابھی بھی صبح مجھے تھا کہ بھائی اگر یہ چلی جائے گی, گیس چلی جائے گی, تو مجھے جو چھوٹے چھوٹے کام کرنے تھے میں نے وہ گیس کے حساب سے کر کے آ گئی ہوں. ابھی 1 بجے جاؤں گی تو تب بھی گیس ہوگی, لیکن روز روٹین کے حساب سے یہ ہوتا ہے کہ 12:30-1 بجے گیس آتی ہے, اس ٹائم پہ میری گاڑی آتی ہے.
0: بات مسئلہ یہی ہے, آپ نہ کچھ بھی جو ہے وہ کر ہی نہیں پا رہے ہوتے اور آپ کو یہ ٹینشن رہتی ہے, نہ برش کر پا رہے ہوتے نہ کچھ, کیونکہ آپ کو پتا ہے کہ یہ لمیٹڈ سلاٹ میں آپ کو یہ سارے کام نپٹانے ہیں. تو یہ ہے کہ چلو سلینڈر سے بس یہ آسانی ہو جاتی ہے کہ چلو اگر آپ نے مس کر دیا تو کوئی بات نہیں, آپ کے پاس ایک ادر آپشن موجود ہے جسے آپ اویل کر سکتے ہیں. خیر ہمارے پروگرام کا حصہ بننے کے لیے آپ نے اپنے موبائل کے رائٹ میسج آپشن میں جانا ہے, کے ایچ آئی لکھنا ہے, اسپیس دینا ہے, اپنا میسج ٹائپ کر کر سینڈ کر دینا ہے 3636 پہ. ساتھ ہی ساتھ ہم ایف ایم 100 کے آفیشیل فیس بک پیج پر بھی لائیو ہیں. زرینو کہتی ہیں سلام, کیسی ہیں؟ ردا جی کو بھی سلام. وعلیکم
1: السلام.
0: کہتی ہیں بیف برگر کی پیٹی کی ترکیب بتا دیں. ٹھیک ہے بتا دیں بیٹا.
1: چلیں بالکل نوٹ کر لیجیے گا. اچھا اس کے لیے کیا ہے کہ آپ نے لینا ہے بیف کا کیما, ٹھیک ہے, کیما لے لیں یا بوٹیاں لے لیں, اس کو پہلے چاپر میں ڈال کے آپ نے اچھی طرح سے اس کو پیس لینا ہے, ٹھیک ہے. پیسنے کے بعد آپ اس کو سائڈ پہ رکھ لینا. اب دو پیاز لینا, دو تین ہری مرچیں لے لینا, آدھی گڈی ہرا دھنیا لے لیجیے گا, تین چار جوے لہسن کے لے لیجیے گا, ایک ٹکڑا ادرک کا. اب اس کو بھی چاپر میں ڈال کے بالکل باریک باریک آپ نے کر لینا. اب یہ آپ نے کیا کرنا ہے, یہ بھی ڈال دیجیے گا آپ اسی بیف کے اندر, ٹھیک ہے. یہ آپ نے بیف کے اندر ڈال دینا ہے. ساتھ میں آپ نے کیا کرنا ہے, اس میں ڈال دیجیے گا دو کھانے کے چمچ سویا سوس, ایک چائے کا چمچ کالی مرچ, ایک ہی چائے کا چمچ نمک, یہ آدھا کلو کا بتا رہی ہوں, ٹھیک ہے. سویا سوس, کالی مرچ, نمک, ہری مرچیں, پیاز اور ہرا دھنیا, ساتھ میں دو بریڈ کے سلائس اور ایک عدد انڈا. یہ تمام چیزیں اس کے اندر ڈال کر اچھی طرح سے آپ نے مکس کر لینا ہے, ٹھیک ہے. اچھی طرح سے مکس کر لیا, اس کے بعد آپ نے کیا کرنا ہے, اس کو آپ نے کباب کا شیپ دینا ہے, ذرا سا موٹا کباب کا شیپ دینا ہے, اور ساتھ میں آپ نے توے پہ آئل ڈال کے آپ اس کو بنا لیجئے گا, ٹھیک ہے. یہ جو سمپل بیف برگر ہوتے ہیں جب آپ بازار سے بھی لے رہے ہوتے ہیں تو کافی ایکسپینسو پڑتے ہیں, یہ اس کی آپ نے میں نے پیٹی بنا دی. اور ایک چکن کی بنتی ہے تو چکن کی اس طرح سے بنتی ہے کہ چکن کے اندر کالی مرچ, نمک, سویا سوس, پیاز, ہری مرچ, ہرا دھنیا ڈال کے اس کو چاپر میں اچھی طرح سے آپ نے باریک کر کے نکالنا ہے. اس کے بعد آپ نے کیا کرنا ہے, اس کو آپ نے کباب کا شیپ دینا ہے, انڈے میں ڈپ کرنا ہے, بریڈ کرمز میں ڈپ کرنا ہے اس طرح سے, یا پھر انڈے میں ڈپ کر کے پھر میدے میں کوٹ کرنا, پھر اس کے بعد انڈے میں ڈپ کر کے پھر بریڈ کرمز میں. تو یہ اس طرح سے جو آپ برگر بن بناتے ہیں نا جو بازار والے, وہ اس طرح سے ہوتے ہیں.
0: اوکے بالکل ٹھیک ہے. تو یہ ریسیپی بھی رضا نے آپ کو بتا دی ہے. اسی کے ساتھ ساتھ ہم لوگ جا رہے ہیں بریک کی جانب, اور بریک کے بعد واپس آ کر آپ لوگوں سے مزید ریسیپیز شیئر کریں گے. تو آپ اپنا میسج ہمیں 3636 پر یا پھر جو ہے وہ ایف ایم 100 کے آفیشیل فیس بک پیج پر کر دیں تاکہ ہم واپس آ کر آپ کی ریسیپیز کو کریں شامل. تو کہیں مت جائیے گا, وی ول بی رائٹ بیک.

0: FM 100's time check. It's 2 p.m.
1: इन छोटे कदमों में कल के ख्वाब छुपे हैं और हर कदम एक नई दुनिया की तरफ बढ़ता है, लेकिन जब कदम ही आगे न बढ़ सके तो ख्वाब थम जाते हैं और वजूद बस कहीं पीछे रह जाता है। तो आए पोलियो वर्कर्स की हर दस्तक का जवाब दें और हर मुहिम के दौरान अपने बच्चों को पोलियो से महफूज बनाएं।
0: This program is brought to you by
2: Shaukat Khanum, Karachi Ki Takleef
3: and Step School Se Foundation Ho Strong. Call now at 0311117837.
0: Like us on facebook.com/FM247365.
4: قدرت کا نظام توازن پر قائم ہے،
5: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے،
6: گھر کے افراد اور آمدن میں توازن
7: ہماری ذمہ داری ہے،
8: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
9: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
0: ایف ایم 100 31 سال ایف ایم 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
10: السلام علیکم پاکستان۔

0: FM 100, simply the best entertainer.
1: FM 100 ला रहा है मुलाकात हर हफ्ते की दोपहर 3 बजे अजमल शोभी के साथ, जिसमें आप सुन सकेंगे मारूफ शख्सियत की बातचीत। मुलाकात FM 100 पर।
2: मुलाकात अपने तमाम ही देखने और सुनने वालों को FM 100 पाकिस्तान के कराची स्टेशन से अजमल खान शोभी की जानिब से अस्सलाम वालेकुम पाकिस्तान। हो सके तो मेरा एक काम करो, शाम का एक पहर मेरे नाम करो। जी हाँ बिल्कुल, आज आपको एक काम करना है और ये शाम का जो पहर है ना, 3 बजे का, 3 से 4 बजे का वक्त, ये आपने हमारे नाम करना है। क्योंकि आज हमारे प्रोग्राम के जो खूबसूरत से मेहमान हैं वो ये आवाज है कि जिनकी खूबसूरत आवाज में ये खूबसूरत से नगमात, ये लफ्ज, ये खूबसूरत से बोल आप तक पहुंचे, आपकी समातों से टकराते रहे हैं। और इस तरह के बेशुमार नगमे, जो गाना भी आप सुन रहे थे अभी प्रोग्राम से पहले, वो भी खूबसूरत सी आवाज। जी हाँ बिल्कुल, वो खूबसूरत सी आवाज, वो खूबसूरत फनकार हमारे साथ मौजूद है। जनाब अरशद महमूद आज हमारे साथ मौजूद है, तो मैं चाहूंगा कि ये पल और ये लम्हात आपने करने हैं नाम हमारे, तो खुशामदीद कहूंगा। अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम। पाकिस्तान में और पाकिस्तान के बाहर जहां जहां मेरी आवाज सुनी जा रही है, सबको दिल की गहराइयों से अस्सलाम वालेकुम।
2: कैसे अरशद भाई, आप खैरियत से ठीक ठाक हैं? आज आपने शाम का ये पहर जो है, इसका एक पल आपने हमारा नाम कर दिया, थैंक यू वेरी मच।
3: देखिए आपकी दिल में बड़ा आपका एहतराम है
2: और मोहब्बत है।
3: मैं ये तो नहीं कहूंगा कि मैं इतने सालों से इनको जानता हूं, बिला वजह आपकी एज का पता चल जाएगा तो
2: अच्छा कोई फर्क नहीं, 19-20 होंगे दोनों।
3: हाँ नहीं, जाहिर है मैं तो बचपन से, मैं तो छोटा सा था जब एफएम 100 आया।
2: अच्छा क्या बात है, क्या बात है। ये मैं जरूर कह सकता हूँ कि अरशद भाई के बच्चे माशाल्लाह छोटे छोटे थे जब से मैं उनको देख रहा हूँ।
3: इंशाल्लाह अब माशाल्लाह
2: वो जवान हो गए, माशाल्लाह ताला उनकी जिंदगी, अल्लाह उनकी तरक्की दे माशाल्लाह। और अरशद भाई आज भी लड़के लगते हैं
3: भाई, ये सब अल्लाह ताला की मेहरबानियां होती हैं। और आप किसी के साथ मतलब तिकड़बाजी ना करो, किसी का दिल ना दुखाओ, और बुजुर्गों की इज्जत करो। तो मैं समझता हूँ कि अल्लाह की मेहरबानियां होती हैं, लोग दुआ करते हैं आपके लिए,
2: इसमें कोई शक नहीं।
3: हमारा काम जो है ना, उसमें दुआओं का बड़ा अमल है,
2: बहुत अमल दखल है। ये तो हकीकत है, ये हकीकत इसमें, क्योंकि आवाज है और आवाज कहते उस वक्त अच्छी होती है जब आपका अंदर से जमीर अच्छा होता है, सब कुछ अच्छा हो, तो दिल नीयत अच्छी हो, तो फिर अल्लाह ताला कुदरती बात है कि वो आपकी मदद कर रहा होता है। चले माशाल्लाह माशाल्लाह। और मुझे खुशी इस बात की कि एक तवील आपका सफर माशाल्लाह, मैं आपको देखते रहा फेसबुक पे, कभी आप अमेरिका, कभी कहीं, कभी कहीं, कभी कहीं, कभी कहीं, और जहां से चले थे वापस घूमते घूमते, मतलब FM 100 से तो नहीं चले थे मगर पहुंच FM 100 पे।
3: नहीं, आप FM 100 से ही मैं चला था। मैं वजह बता रहा हूँ कि जब मेरा पहला गाना रिकॉर्ड हुआ था,
2: वो तो
3: फिल्म घूंघट का,
2: जी हाँ, वो आपने मुझे ऑडियो कैसेट, मुझे याद है वो ऑडियो कैसेट आपने फैक्ट फॉर मुझे दी थी।
3: सुने, मैं आपको बता रहा हूँ, जो मेरे लिसनर हैं, जो नए लिसनर हैं, तो उन तक भी ये बात जो है पहुंचनी चाहिए।
2: बिल्कुल बिल्कुल, नई लिस्ट।
3: हाँ, तो मैं सबसे पहले तो जावेद पाशा साहब का बड़ा मशहूर हूं कि उन्होंने बड़ा प्यार दिया मुझे यहाँ पाकिस्तान में भी, और पाकिस्तान के बाहर जब मैं इंग्लैंड जाता हूं तो पहले भी जब उनका एक चैनल हुआ करता था रेडियो एशिया, तो रेडियो एशिया, फिर उनका चैनल, टीवी चैनल भी था, दी पाकिस्तानी चैनल, टीपीसी, तो वो टीपीसी जो है बाद में फिर ARY बन गया। तो जब वो
2: वहां पर वहां गए,
3: तो मेरा
2: पहला भाई तो।
3: जी जी, तो मेरा कहने का मतलब ये है कि मैं जब ये गाना रिकॉर्ड हुआ ना, मुझे नहीं पता था FM 100 का, नया नया ये FM 100 उस वक्त आया था 95। तो बाबी रुखसाना नूर जो हैं, सैयद नूर साहब की वाइफ, अल्लाह ताला उनको करी के रहमत फरमाए, उन्होंने मुझे कहा, कहने के अच्छा भाई ये गाना जो नहीं, यहाँ एक नया रेडियो शुरू हुआ है FM 100, तो उसकी क्वालिटी बड़ी जबरदस्त है, तो ये गाना वहां लेके चलते हैं, उनको देते हैं चल के। तो हम लाहौर वाले ऑफिस में गए थे, तो वहां जाके ये गाना दिया था। और मजे की बात यह कि ये दोनों गाने जो हैं, फिर अगले साल जब वो दुपट्टा जल रहा है उसका गाना आया, हो सके तो मेरा एक नाम करो, शाम का एक पहर मेरे नाम करो, یہ دونوں گانے پونے سات سات منٹ کے گانے ہیں اور ایف ایم 100 پہ یہ صبح سے لے کے رات تک چلتے تھے اور پورا گانا چلتا تھا.
2: صحیح, پورا گانا وہ تو بلکہ سات منٹ سے ہو سکے تو میرے خیال میں سات منٹ سے اوپر کا گانا ہے,
3: پونے سات منٹ کے گانا ہے یہ تین انترے جو ہیں. تو یہ بہت بڑی بات ہوتی ہے کیونکہ تھوڑا سا چلاتے ہیں, ایک استائی ایک انترا چلایا پھر آگے اس کو میوزک پہ ڈال دیا پھر گفتگو کر لی پھر گانا کٹ کر کے آ گیا. یہ دو گانے میرے ایسے تھے کہ جو بلکہ ہیں, یہ نہیں ہیں,
2: بالکل
3: آج بھی دنیا میں کہیں بھی چلتے ہیں,
2: آج بھی ہمارے یہاں پورے چلتے ہیں.
3: جی
2: آج بھی مکمل چلتے ہیں.
3: بالکل بالکل آپ صحیح کہہ رہے ہیں. اور یہ وہاں پہ انگلینڈ میں میں نے ریڈیو ایشیا پہ گایا تھا اور سن رائز ریڈیو پہ گایا تھا. تو سن رائز ریڈیو کی ایک پریزنٹر ہیں ہماری بہت اچھی دوست ہیں انیسا ناصر. انیسا ناصر شام کے ٹائم پروگرام کرتی تھی اور وہ پروگرام جب شروع کرتی تھی نا شام کو تو یہ گانا یہاں سے پک کرتی, اس نے کٹنگ کر کے لگایا تھا کہ شام کا ایک پیر میرے نام کرو. تو یہاں سے جیسے آپ کرتے ہیں فیلٹر کھول دیتے ہیں پھر بند کرتے ہیں, بیچو میوزک شعر و شاعری. تو اس طرح سے یہ گانا جو ہے نا جتنا پاکستان میں ہٹ ہے نا اس سے ڈبل جو ہے, ڈبل جو ہے, جی جی ڈبل یہ انگلینڈ کے اندر ہے.
2: بلکہ میں تو کہوں انگلینڈ کی پوری دنیا میں ہٹ ہے ماشاء اللہ.
3: جی الحمدللہ
2: پوری دنیا میں ماشاء اللہ. آپ کے چاہنے والے آپ کے فینس ماشاء اللہ
3: بے شمار,
2: آپ کی آواز کے دیوانے دنیا بھر میں موجود.
3: بس یہ اللہ تعالیٰ,
2: ایک انگلینڈ پاکستان تو کچھ بھی نہیں رہا.
3: نہیں نہیں بالکل, اب تو چند ایک ممالک رہ گئے جہاں نہیں گیا. آج میں اپنے ایک دوست, میرے بہت اچھے دوست ہیں سید شفقت عالم صاحب, وہ مطلب بہت اچھے اچھے کام کرتے ہیں. میں نے ان سے کہا, میں نے کہا یار آپ نے بہت عرصہ گزارا وہاں پہ تو وہاں کا ویزا جو ہے کیسے لگے. وہ کیا نام ہے ان کا ملک کا, اپنا کیا یار میرے ذہن سے ملک کا نام نکل رہا ہے, تھائی لینڈ. تھائی لینڈ تو تھائی لینڈ میں, تو میں نے کہا تھائی لینڈ میں نہیں گیا. سارے لوگ مجھ سے پوچھتے ہیں, دوست پوچھتا ہے تو تھائی لینڈ نہیں گیا. میں نے کہا کون سی ایسی خاص بات ہے, کہنے لگے یار وہاں بتایا بیچ اور فلانا وہاں گھومنے کی جگہ. تو پھر مجھے شفقت نے بتایا, کہ لیں گے یار وہاں پہ شوٹنگ کے لیے بڑی اچھی جگہ ہے, آپ گانا فیچرائز کر سکتے ہو. تو ابھی ہم نے ایک پروگرام بنایا ہے گانا فیچرائز کرنے کے لیے, جو میں نے ابھی نئے گانے کیے ہیں اور آپ کو بھی میں نے بھیجے تھے, تو ان میں سے ہم ایک گانا جو ہے وہ وہاں بتایا بیچ پہ جا کے ہم شوٹ کریں گے انشاءاللہ.
2: اگر چاہے تو ایک تھوڑا سا اس کا بول گنگنائیں ذرا سا.
3: سب کچھ گنگنائیں گے, پورا ایک بول کیا, پورا گانا سنائیں گے آپ کو.
2: وہ گانے تو ہم آپ کے گانے چل بھی رہے اور گانا میں پروگرام کے بعد ان شاء اللہ اس کو چلاؤں گا, پلے بھی کروں گا پورا میوزک کے ساتھ
3: ان شاء اللہ. تھوڑا سا ہے نا چلے گا.
2: نہیں سر آپ نے کہہ دیا تو چلے گا, وہ پہلے بھی چل رہے اور اب چلیں گے نئے گانے. اور آپ پورا پورا میں آپ کو دکھاؤں گا پورا ایک فولڈر آپ کے نام کا پورا فولڈر.
3: نہیں نہیں تھینک یو تھینک یو, پورا فولڈر. میں ایسے مذاق کر رہا ہوں بالکل, چلتے رہتے
2: تھوڑا سا گننے تاکہ اچھا.
3: وہ گانا ہے کہ ناصر ہمارے بہت پیارے دوست ہیں, بہت اچھا گٹار بجاتے ہیں, ان کے بیٹے نے دھیرو نے اور ناصر بھائی نے دونوں نے مل کے اس کی کمپوزیشن بنائی ہے اور میوزک بنایا. گانے کے بولے کہ بیٹھے بیٹھے کی گالی یاد آ گئی,
2: بیٹھے بیٹھے گالی یاد آ گئی,
3: بیٹھے بیٹھے کی گالی یاد آ گئی, بیٹھے بیٹھے

0: FM 100's time check. It's 4 p.m.
1: इन छोटे कदमों में कल के ख्वाब छुपे हैं और हर कदम एक नई दुनिया की तरफ बढ़ता है, लेकिन जब कदम ही आगे न बढ़ सके तो ख्वाब थम जाते हैं और वजूद बस कहीं पीछे रह जाता है। तो आए पोलियो वर्कर्स की हर दस्तक का जवाब दें और हर मुहिम के दौरान अपने बच्चों को पोलियो से महफूज बनाएं।
0: FM 100 लाइक अस ऑन facebook.com/FM247365 FM 247 365. Karachi, Lahore, Islamabad, Hyderabad, Rahim Yar Khan, Multan, Abbottabad, Gujarat, Jhelum, across Pakistan. This is FM 100.
2: Assalamu alaikum, Pakistan.
3: Assalamu alaikum, Pakistan. This is me, Fatma Khan, और आप सुन रहे हैं FM 100 Pakistan. आप सबको खुशामदीद कहते हैं एक मालूमाती प्रोग्राम में, जी हाँ, जहाँ पर हम बात करेंगे हाइपरटेंशन मैनेजमेंट विद लाइफस्टाइल मॉडिफिकेशन, हाइपरटेंशन की बात इजी डे के साथ। ये प्रोग्राम जो है वो वैरिक फार्मास्यूटिकल के तावन से आपकी खदमत में पेश किया जा रहा है, जहाँ पर हम हाइपरटेंशन मैनेजमेंट और लाइफस्टाइल मॉडिफिकेशन के हवाले से मालूमात आप लोगों तक फराहम करेंगे। ये प्रोग्राम जो है वो वैरिक फार्मास्यूटिकल के तावन से पेश किया जा रहा है और मालूमात फराहम करने के लिए इस वक्त मेरे साथ मौजूद हैं डॉक्टर बतूल जावेद, MBBS, FCPS, MRCP UK, डिप्लोमेट अमेरिकन बोर्ड ऑफ इको कार्डियोग्राफी, कंसल्टेंट कार्डियोलॉजिस्ट, टब्बा हार्ट इंस्टीट्यूट। अस्सलाम वालेकुम।
4: वालेकुम सलाम, क्या हाल है आपके?
3: मैं बिल्कुल ठीक, आपको खुशामदीद कहते हैं प्रोग्राम में।
4: बहुत शुक्रिया।
3: ऑलराइट, सो डॉक्टर प्रोग्राम का बाकायदगी से आगाज करते हैं और सबसे पहले आपसे ये जानते हैं कि आप हमारे तमाम सुनने वालों को ये बताएं कि हाई ब्लड प्रेशर और हाइपरटेंशन में क्या फर्क है।
4: अच्छा, बेसिकली सबसे पहले तो ये अंडरस्टैंडिंग होनी चाहिए कि ब्लड प्रेशर है क्या। हार्ट आपको पता है एक पंप की तरह है, वो शरियानों में ब्लड को पुश करता है एक खास प्रेशर पे और वो प्रेशर नेसेसरी है जिस्म के सारे हिस्सों में एडिक्वेट ब्लड सप्लाई के लिए। वो नॉर्मल ब्लड प्रेशर है जिसको हम कहते हैं 120/80। तो ये नॉर्मल ब्लड प्रेशर की रीडिंग इतनी है। अगर शरियाने आपकी तंग हो जाएं या सख्त हो जाएं तो दिल को ज्यादा फोर्स लगानी पड़ती है इस ब्लड को पुश करने के लिए। तो अगर ये प्रेशर नॉर्मल से रेज हो जाए तो उसको हाइपरटेंशन कहते हैं या हाई ब्लड प्रेशर, जिसके बहुत सारे नुकसान है जिस पर हम बात करेंगे आज।
3: बिल्कुल ठीक है। अच्छा, इसी के साथ साथ आप ये बताइएगा कि हाई ब्लड प्रेशर की क्या वजूहत होती है और एक आम आदमी इससे कैसे बच सकता है।
4: ब्लड प्रेशर की बहुत सारी वजूहत होती हैं, ठीक है। कुछ कॉमन जो वजूहत हैं जो आपके लाइफस्टाइल से रिलेटेड है, पहले हम उन पे बात करते हैं। जैसे नमक का ज्यादा इस्तेमाल है और सिडेंट्री लाइफस्टाइल है, वर्जिश ना करना, वेट का ज्यादा होना, सिगरेट नोशी करना, तो ये सारे ऐसी मेन और बहुत कॉमन फैक्टर्स हैं जो ब्लड प्रेशर कॉज करने के लिए जो है वो रिस्पॉन्सिबल है। अच्छा, इसके अलावा देखिए, ऐसे एज होती है, बढ़ती हुई एज के साथ आप रिस्क पर हैं कि हाई ब्लड प्रेशर के मरीज हो सकते हैं। इसके अलावा जेनेटिक्स इंपॉर्टेंट है कि कुछ लोगों की फैमिली हिस्ट्री में ब्लड प्रेशर होता है, तो हाई ब्लड प्रेशर आपको फैमिली हिस्ट्री से भी मिल सकता है, आपको एज रिलेटेड हो सकता है। बाकी इसके अलावा जैसे कुछ डिजीजेस हैं, जैसे आपके गुदूद की प्रॉब्लम है, थायराइड की प्रॉब्लम है, या कुछ अद्वियात का ऐसा इस्तेमाल है जो ब्लड प्रेशर बढ़ा सकते हैं, जिसमें से बहुत कॉमन वो है जो पेन किलर्स यूज किए जाते हैं, जिनको एक पर्टिकुलर कैटेगरी हम कहते हैं एनसेड्स, उनका इस्तेमाल है, या फिर स्टेरॉइड यूज किए जाते हैं बहुत सारी इंडिकेशन में, वो भी वजह बन सकते हैं। तो ब्लड प्रेशर की बहुत सारी वजूहत होती हैं। तो आप जब एक चेकअप पे जाते हैं, डॉक्टर आपसे डिस्कस करता है, हिस्ट्री लेता है, तो फिर वो आपको कॉज ऑफ ब्लड प्रेशर आप फिर डिटर्मिन करते हैं और फिर ट्रीट भी उसको अकॉर्डिंगली करते हैं।
3: ओके, ऑल राइट। अच्छा डॉक्टर, क्या हाई ब्लड प्रेशर सिर्फ बड़ी उम्र के लोगों को हो सकता है या ये किसी भी उम्र के शख्स को हो सकता है?
4: आपको बहुत इंपॉर्टेंट सवाल है. देखिए ब्लड प्रेशर जनरली बड़ी एज में होता है, ठीक है, लेकिन आजकल हम बहुत यंग पॉपुलेशन में भी ब्लड प्रेशर देख रहे हैं. और जैसे हमने बात की कि वजूहत वही हैं कि सेडेंटरी लाइफस्टाइल है, ओवरवेट है, ठीक है, स्ट्रेस रिलेटेड है, डाइट एडिक्वेट नहीं है, नमक का इस्तेमाल ज्यादा है, तो ये सारे फैक्टर्स भी हाई ब्लड प्रेशर को कॉज कर रहे हैं. तो आपको यंग पॉपुलेशन में भी बहुत कॉमनली हाई ब्लड प्रेशर देखने को मिल रहा है. बस फर्क ये होता है कि जब कोई यंग पेशेंट प्रेजेंट करता है ब्लड प्रेशर के साथ, तो आप कुछ नेसेसरी चीजें देखते हैं कि कोई और कॉज तो नहीं है जो ब्लड प्रेशर बढ़ा रही है, उसकी कुछ इन्वेस्टिगेशंस करते हैं और उसको ट्रीट, और कॉज को ट्रीट करेंगे तो ब्लड प्रेशर ट्रीट होता है. लेकिन जो आपका सवाल है कि यंग एज में हो सकता है या नहीं, तो बिल्कुल हो सकता है ब्लड प्रेशर, तो उसको बिल्कुल नोटिस करना चाहिए और यंग लोगों को भी अपने ब्लड प्रेशर के नंबर्स पता होने चाहिए.
3: ओके, यानी कि पहले जो हम सुना करते थे ये सिर्फ एक बड़ी उम्र की बीमारी है, वो अब ऐसा नहीं है, अब यंग जनरेशन भी इससे मुतासर हो सकती है. बिल्कुल ठीक है जी. तो ये एक इम्पॉर्टेंट बात है तमाम सुनने वालों के लिए कि सिर्फ ये ना सोचें कि बड़ी उम्र के लोग ही इसका शिकार हो सकते हैं, आप भी हो सकते हैं. तो इसलिए किस किस्म की एहतियात दरकार है, इस पर भी हम बात करेंगे. आप सब सुन रहे हैं प्रोग्राम हाई ब्लड प्रेशर की बात इजी डे के साथ. ये प्रोग्राम डायरेक्ट फार्मास्यूटिकल के तावन से पेश किया जा रहा है. हाइपरटेंशन मैनेजमेंट विद लाइफस्टाइल मॉडिफिकेशन पर हम बात कर रहे हैं. डॉक्टर बतूल इस वक्त हमारे साथ मौजूद हैं और आप लोगों तक मालूमात फराहम कर रही हैं. अच्छा, क्या अच्छी मुतवाजन गजा और वर्जिश इसे कंट्रोल कर सकती है, इसे कंट्रोल किया जा सकता है?
4: बिल्कुल, कंट्रोल करने में काफी हेल्प कर सकती है. लेकिन जिनके ब्लड प्रेशर के नंबर्स वो थोड़े ही रेंज से बाहर हैं, तो वो लाइफस्टाइल मॉडिफिकेशन से अपनी रोजमर्रा की जिंदगी में कुछ ऐसी चेंजेस लाके उस पर काफी हद तक कंट्रोल कर सकते हैं. लेकिन अगर एक ब्लड प्रेशर आपका एक सर्टेन रीडिंग से ज्यादा है, तो फिर ये अलोन काफी नहीं होते, उसके लिए फिर आपको दवाइयां भी रखनी होती हैं और साथ में ये लाइफस्टाइल मॉडिफिकेशन तो हर स्टेज ऑफ ब्लड प्रेशर पे आपको चाहिए होगा. लेकिन ये अगर आपने अच्छा डाइट रखें, लाइफस्टाइल अच्छा रखें, तो आप थोड़े से जो ब्लड प्रेशर अब नॉर्मैलिटी है उनको ट्रीट कर सकते हैं. और आपकी अगर ब्लड प्रेशर आपको ज्यादा नंबर्स हैं और आप दवाई पर हैं, तो भी आपकी दवाइयों की डोजेस नीचे आ सकती हैं अगर आप अच्छा लाइफस्टाइल रखें तो.
3: ओके ठीक है जी. अच्छा, अगर किसी को ब्लड प्रेशर हो जाए तो वो क्या करे?
4: देखिए, सबसे पहले तो डायग्नोसिस का बड़ा इंपॉर्टेंट है कि आपको अपने डॉक्टर से बात करके उस पहले डायग्नोसिस लेना है कि हाँ आप हाई ब्लड प्रेशर के मरीज हैं या नहीं है. बहुत सारी दफा वो लोग भी ब्लड प्रेशर की मर्ज को डायग्नोस होते हैं जिनको ब्लड प्रेशर नहीं होता. सर्टन सिचुएशंस में ब्लड प्रेशर चेक करते हैं जो बड़ी हुई होती हैं, जो एबनॉर्मल ब्लड प्रेशर वो किसी वजह से आ रहा होता है और आपको लेबल कर देते हैं कि आप ब्लड प्रेशर के मरीज हैं और फिर आपको दवाइयां खानी होती हैं. तो सबसे पहले तो इम्पॉर्टेंट है कि करेक्ट डायग्नोसिस होना चाहिए. करेक्ट डायग्नोसिस के लिए इम्पॉर्टेंट है कि ब्लड प्रेशर उस वक्त चेक हो जब आप किसी मेंटल या फिजिकल स्ट्रेस के अंदर ना हो. तो बिल्कुल रिलैक्स पोजीशन में चेक होगा ब्लड प्रेशर. आप उसकी रीडिंग कंसिस्टेंटली ओवर फ्यू वीक्स मॉनिटर करते हैं कि वो एक रीडिंग से ज्यादा है, लाइक हम कट ऑफ 130/80 से ज्यादा के ब्लड प्रेशर रीडिंग्स हैं और कंसिस्टेंट एबनॉर्मैलिटी ये चीज नोट हो रही है और ओवर द वीक्स हो रही है और उस कंडीशन में हो रही है जब कोई मेंटल या फिजिकल स्ट्रेस नहीं है. अगर इसी तरह से ब्लड प्रेशर की कुछ हफ्तों पे आप रीडिंग्स देखते हैं और एवरेज रीडिंग्स आपकी बढ़ी हुई आती हैं, तो इसका मतलब है कि अगर आप ब्लड प्रेशर के मरीज हैं. और वंस अगर आप डायग्नोस हो जाएं तो फिर अपने डॉक्टर से इस पे कोऑर्डिनेट करके फिर इसको ट्रीट किया जाता है. तो अगर आप डायग्नोस हो जाएं कि हाँ ब्लड प्रेशर के मरीज हैं, आपका डॉक्टर आपको डायग्नोसिस देता है, तो इसका मतलब है कि दवाई शुरू करनी है लाइफस्टाइल मॉडिफिकेशन के साथ साथ. अब इसको रेगुलर इंटरवल चेकअप्स पे रखना है कि ब्लड प्रेशर आपका दवाइयों के साथ और लाइफस्टाइल मॉडिफिकेशन के साथ कंट्रोल में रहे.
3: ओके ऑल राइट, बिल्कुल ठीक है. अच्छा डॉक्टर, इसी के साथ साथ ये आपने बताया कि अगर आपको ब्लड प्रेशर हो जाता है तो आपने क्या करना है. ऑल दो आप इसी के साथ साथ हमारे सुनने वालों को ये भी बताइएगा कि ये हम इसका शिकार हो चुके हैं, हमें ब्लड प्रेशर हो चुका है, तो क्या कोई अलामत होती है जिसके जरिए इससे पता लगाया जा सकता है या इसकी अलामत को पता करना जरा मुश्किल है?
4: अच्छा, देखिए ब्लड प्रेशर जैसे कि मशहूर है साइलेंट किलर, ठीक है, इसकी अलामत नहीं होती अनलेस के कॉम्प्लिकेशंस नजर आना शुरू हो जाए. जब कॉम्प्लिकेशंस जैसे गुर्दे फेल होना शुरू हो जाए या हार्ट अटैक हो जाए या स्ट्रोक्स हो जाए, अक्सर लोगों को ब्लड प्रेशर का डायग्नोसिस तब पता चलता है. ठीक है, अगर इनिशियल स्टेजेस के अंदर है और ब्लड प्रेशर क्रॉनिकली बढ़ा रहता है लेकिन आपको पता नहीं चलता, तो इसलिए इम्पोर्टेंट है कि पहले अपने नंबर्स आपको पता होने चाहिए. आप अपना ब्लड प्रेशर चेक कराएंगे तभी आपको पता चलेगा कि ब्लड प्रेशर की रीडिंग्स कैसी चल रही हैं. तो इन जनरली इसकी अलामत नहीं होती अनलेस कॉम्प्लिकेशंस के साथ प्रेजेंट करें.
3: ओके ऑल राइट, बिल्कुल ठीक है जी. आप सब सुन रहे हैं हाई ब्लड प्रेशर की बात इजी डे के साथ. ये प्रोग्राम डायरेक्ट फार्मास्यूटिकल्स के तावन से पेश किया जा रहा है. हाइपरटेंशन मैनेजमेंट विद लाइफस्टाइल मॉडिफिकेशन पर गुफ्तगू का सिलसिला जारी है. डॉक्टर बतूल जावेद हमारे साथ मौजूद हैं और डॉक्टर मुझे ये बताएगा अगर हाई ब्लड प्रेशर को कंट्रोल ना किया जाए تو کیا کیا نقصانات ہو سکتے ہیں اسے کنٹرول نہ کرنے کی وجہ سے؟
4: بلڈ پریشر کو کنٹرول کرنا بہت ضروری ہے. آپ کی ملٹیپل آرگنس پہ یہ بلڈ پریشر, ہائی بلڈ پریشر افیکٹ کرتا ہے. برین کو افیکٹ کر کے اسٹروکس کرا سکتا ہے, آنکھیں افیکٹ ہو جائیں تو بینائی متاثر ہو سکتی ہے, ہارٹ اٹیکس ہو سکتے ہیں, آپ کے گردے فیل ہو سکتے ہیں. تو بہت ساری کمپلیکیشنز ہیں, اور جو بہت میجر اور لائف تھریٹننگ کمپلیکیشنز ہیں جو بلڈ پریشر کو اگر ٹریٹ نہ کیا جائے تو اس سے ہو سکتی ہیں. تو اس لیے بلڈ پریشر کو ٹائم سے آپ پک کریں, اس کو ڈائگنوز کریں اور ٹریٹ ہونا چاہیے.
3: دس از ویری امپورٹینٹ. تو اس کو اگر آپ کنٹرول نہیں کریں گے تو بہت سارے مسئلے مسائل کا آپ لوگ جو ہیں وہ شکار ہو جائیں گے. اچھا ڈاکٹر صاحب, کیا صرف ادویات سے اسے کنٹرول کیا جا سکتا ہے یا اس کے بغیر بھی اسے کنٹرول کیا جا سکتا ہے؟ ادویات کے علاوہ بھی کیا یہ کنٹرول ہو سکتا ہے؟
4: جی بالکل ہو سکتا ہے. دیکھیں, اگر ڈپینڈ کرتا ہے کہ بلڈ پریشر کے نمبر, جیسے میں نے بتایا کہ کتنے خراب ہے. سمجھے بلڈ پریشر بہت ہائی ہے آپ کو, سٹیج 2 ہائپر ٹینشن ہم کہتے ہیں کہ 160-100 سے اوپر کا بلڈ پریشر کسی کا چل رہا ہے, تو بہت انلائکلی ہے کہ وہ خالی دوا کے بغیر صرف لائف سٹائل ماڈیفیکیشن پہ کنٹرول ہو. آپ کو دوائی اسٹارٹ کرنی ہے, ساتھ ساتھ پھر آپ لائف سٹائل ماڈیفیکیشن کرتے ہیں. جیسے آپ اچھی ڈائٹ لے رہے ہیں, سالٹ کا کنٹرول کر رہے ہیں, سگریٹ سموکنگ نہیں کر رہے ہیں, ویٹ اپنا اچھا لوز کرتے ہیں, اگر ویٹ لوز کر رہے ہیں, ایکسرسائز کر رہے ہیں, تو ٹائم کے ساتھ ساتھ آپ کی دوائی کی ریکوائرمنٹ بھی کم ہو سکتی ہے. اور اگر بلڈ پریشر انیشلی بھی بہت ہائی نہ رہا ہو تو پھر وہ خالی آپ کی لائف سٹائل ماڈیفیکیشن پہ بھی قابو میں کیا جا سکتا ہے. تو لائف سٹائل ماڈیفیکیشن آپ کی ہر سٹیج آف ہائپر ٹینشن پہ جو ہے وہ امپلیمنٹ ہوتی ہیں. ایسا نہیں کہ آپ خالی دوائیوں پہ کنٹرول کریں گے, ایسا نہیں. دوائی کے ساتھ ساتھ لائف سٹائل ماڈیفیکیشن بہت ضروری ہے. کہ آپ دوائی کھا رہے ہوں لیکن ساتھ میں نمک کا انٹیک بھی ہو رہا ہو اور سگریٹ سموکنگ بھی چل رہی ہو, اوور ویٹ بھی ہوں, تو آپ کی دوائیاں, نمبر آف پلز آپ کے بڑھتے جائیں گے اور بلڈ پریشر آپ کا پھر بھی کنٹرول نہیں ہوگا. تو لائف سٹائل ماڈیفیکیشن کی ویلیو بہت زیادہ ہے ہر سٹیج پہ, اور اس کو ساتھ ساتھ ہی رکھنا ہوتا ہے.
3: بالکل ٹھیک ہے. تو لائف سٹائل ماڈیفیکیشن سے کیا مراد ہے ڈاکٹر؟ یہ جو آپ نے باتیں بتائی ہیں یہی مراد ہے؟
4: صحیح. اچھا دیکھیں, لائف سٹائل کا مطلب ہے کہ آپ روز مرہ کی زندگی میں کچھ ایسے چینجز لائیں, ٹھیک ہے, جو آپ کی ہیلتھ پر اور ہائپر ٹینشن پہ پازیٹو امپیکٹ ڈالیں. ڈائٹ سے سٹارٹ کریں تو لو سالٹ ڈائٹ امپورٹنٹ ہے. نمک آپ کے جسم میں فلوئڈ کو ریٹین کرتا ہے اور بلڈ پریشر کو فوری بڑھاتا ہے. تو نمک کا انٹیک بہت لمٹ کریں, اسپیشلی جیسے پاپڑ ہیں, چپس ہیں, اچار ہیں, ان چیزوں میں بہت زیادہ ہوتا ہے, تو ان میں آپ لمٹ کریں. اوپر سے چھڑکا ہوا نمک بہت خطرناک ہے, تو بہت سارے لوگوں کو عادت ہوتی ہے کہ کھانے پہ اوپر سے چھڑک کے نمک کھائیں گے, تو وہ اسٹرانگلی ڈسکریجڈ ہے. کہ آپ کھانے میں جو بنتے ہوئے ڈلتا ہے وہ اتنا خطرناک نہیں ہوگا جتنا کہ آپ اوپر سے ڈالیں گے.
3: بالکل.
4: لو سالٹ ڈائٹ رکھیں آپ, پھل سبزی دالیں ان کا استعمال آپ زیادہ کریں گے, ٹھیک ہے. تو ایک تو ڈائٹ کے اندر یہ چیز آ جاتی ہے. دوسرا, ورزش ویری امپورٹنٹ. آپ کم سے کم 25 منٹ دن میں, ہفتے میں 5 دن جو ہے وہ کم سے کم کوئی ایکسرسائز کریں, کسی بھی فارم آف ایکسرسائز میں ہو. آپ ریگولر واک کر لیں, ٹریڈ مل کر لیں, آپ کوئی جم کر لیں, کوئی بھی ایک فزیکل ایکٹیویٹی, کوئی ورزش کا فارم ہونا چاہیے ڈیلی. ساتھ میں یہ کہ اگر آپ اوور ویٹ ہیں تو اپنا ویٹ کٹ ڈاؤن کریں گے, ویٹ ریڈیوس کریں گے, جو کہ آپ کی ڈائٹ اور ایکسرسائز سے بہت ہیلپ ہوگی. اس کے اندر جو اسموکنگ کرتے ہیں ان کو اسموکنگ چھوڑنی ہوگی, کیونکہ اسموکنگ کا بہت زیادہ برا امپیکٹ ہے. تو یہ کچھ امپورٹنٹ پوائنٹس ہیں جو اپنی اگر ہم لائف سٹائل میں روزمرہ لائیں, اپنا لائف سٹائل ایکٹیو کریں, ڈائٹ بھی اچھی رکھیں, ایکسرسائز بھی رکھیں, ایکٹیو لائف سٹائل رکھیں. پورے دن لوگ, جیسے لوگ کہتے ہیں کہ ہمارا بیٹھنے کا کام ہے, ٹھیک ہے, بیٹھنے کا کام ہے, آپ تھوڑی دیر اپنی سیٹ سے اٹھیں, تھوڑی چہل قدمی کریں, پھر واپس آ کے بیٹھیں, اس طرح بھی کر سکتے ہیں. اور دوسرا ہے کہ جب آپ کوئی بھی ٹائم, جیسے آپ آفس جا رہے ہو تو اس سے پہلے آپ ارلی مارننگ تھوڑا اٹھ کے اپنے لیے 30 منٹ نکال لیں, یا آپ آفس سے واپس آ جاتے ہیں, آپ اپنا ڈنر کر لیتے ہیں, تھوڑا ٹائم آپ ویٹ کریں, اس کے بعد آپ واپس ایکسرسائز کر سکتے ہیں. تو آپ نے کوئی بھی اپنا, ہر بندے کی ظاہر ڈفرنٹ سچویشن ہوتی ہے. کوئی لوگ رات کے ورکرز ہوتے ہیں کہ رات میں زیادہ کام کرتے ہیں, پورے دن میں آپ نے کوئی 25 منٹ اپنے لیے نکال لیں کہ وہ ایکسرسائز کریں, تو وہ بہت اچھا امپیکٹ ہوگا اس کا پھر.
3: بالکل ٹھیک بات ہے. یہ چیزیں بڑی ضروری ہیں کیونکہ لائف سٹائل ماڈیفیکیشن از ویری امپورٹنٹ. اور ڈاکٹر بتول اس کا ذکر بھی کر رہی ہیں کہ اگر آپ لائف سٹائل ماڈیفیکیشن کو فالو کرتے ہیں تو آپ بلڈ پریشر کو کنٹرول بھی کر سکتے ہیں اور اس سے بچ بھی سکتے ہیں. تو یہ بڑا ضروری ترین چیز ہے جس کا آپ نے خیال رکھنا ہے, کیونکہ آج ہم بات ہی کر رہے ہیں ہائپر ٹینشن مینجمنٹ ود لائف سٹائل ماڈیفیکیشن. ہائی بلڈ پریشر کی بات ایزی ڈے کے ساتھ. یہ پروگرام بیرک فارماسیوٹیکل کے تعاون سے پیش کیا جا رہا ہے, اور لائف سٹائل ماڈیفیکیشن سے کیا مراد ہے یہ بھی ہم نے جانا. اچھا ڈاکٹر, ابھی آپ نمک کا ذکر کر رہی ہیں, اور واقعی میں یہ ہے کہ جو ٹیبل سالٹ ہے اس کا بہت زیادہ استعمال کیا جاتا ہے گھروں میں کہ جی اوپر سے چھڑک کے کھایا. اچھا اسی کے ساتھ ساتھ سلاد میں بھی لوگ اسے اوپر سے چھڑک کے کھا رہے ہوتے ہیں کہ مزید اچھا لگنے کے لیے. اچھا ڈاکٹر مجھے بتائیے گا کہ آج کل جو ہے وہ ایک پنک سالٹ بہت ٹرینڈنگ ہے, کہ پنک سالٹ اگر ہم ڈالیں گے یا کھائیں گے تو یہ اتنا نقصان دہ نہیں ہوگا جتنا عام سالٹ ہوتا ہے, تو کیا یہ حقیقت ہے یا یہ لوگوں کی بنائی ہوئی بات ہے؟
4: نہیں اس میں کوئی زیادہ حقیقت نہیں ہے, وہ بھی آپ کو نقصان دے گا اگر آپ ایک سرٹن کوانٹیٹی سے زیادہ لیں گے, یا اس کو بھی آپ چھڑک کے کھائیں گے تو وہ بھی آپ کو نقصان دے گا. ایسا نہیں ہے کہ وہ امیون ہے کہ آپ اوپر سے اس کو چھڑک کے کھا سکتے ہیں, ایسا نہیں ہے. تو جو آپ کے ٹیبل سالٹ کا رول ہے وہ پنک سالٹ کے ساتھ بھی ہے.
3: اوکے, اس کا یہ سب غلط باتیں ہیں کہ آپ سوچ رہے ہیں کہ زیادہ پنک سالٹ ڈالیں گے تو ہماری جو ہے وہ بچت ہو جائے گی,
4: نقصان نہیں دے گا, ایسی بات نہیں ہے.
3: سالٹ کا خاتمہ کر دینا ہے زندگی سے یا صرف تعداد میں کمی لانی ہے؟
4: تعداد میں کم, دیکھیں بغیر نمک کے تو آپ کھانا اوبیسلی پلیٹیبل ہی نہیں, آپ کھا ہی نہیں سکتے. ٹھیک ہے, آپ نے اس کو رکھنا ہوتا ہے جیسے 2 grams پر ڈے سے کم کا ہونا چاہیے. ٹھیک ہے, تو آپ نے جیسے آپ نے کھانے میں جو بنتے ہوئے ڈل رہا ہے سمجھیں, فور سے کچھ لوگوں کے آپ 6 لوگوں کی جیسے آپ ہنڈیا بنا رہے ہیں تو اس کے اندر 1 teaspoon نمک کافی ہے. ٹھیک ہے, تو اتنا پروپورشن آپ رکھیں گے تو یہ آپ کو خطرناک نہیں ہے, یہ آپ نارمل سالٹ انٹیک آپ کو پریشان نہیں کرے گا. اگر آپ اتنا ہی لمٹ میں سالٹ رکھیں گے تو وہ ڈینجرس نہیں ہے.
3: ہاں یہ بات صحیح ہے, دس از ویری امپورٹنٹ کہ آپ کسی بھی چیز کی تعداد کو نہ بڑھائیں. اچھا ڈاکٹر, ابھی ہم بات کر رہے تھے تو ہم نے آپ سے یہ بھی جانا کہ کیا بلڈ پریشر صرف بڑی عمر کے لوگوں کو ہوتا ہے, کوئی بھی اس کا شکار ہو سکتا ہے. اچھا ڈاکٹر, اسی کے ساتھ ساتھ اگر ایک ینگ پیشنٹ کو بلڈ پریشر ڈائگنوز ہوتا ہے تو کیا یہ پاسبلٹیز ہیں کہ وہ ریورس ہو جائے, ہی از بیک ٹو دا لائف, مطلب اس کا خاتمہ ممکن ہے کیا؟
4: صحیح. اچھا دیکھیے, ینگ بندے کو جب بھی بلڈ پریشر ڈائگنوز ہوتا ہے تو بہت امپورٹنٹ ہے کہ آپ پہلے کچھ چیزوں کو رول آؤٹ کر لیں کہ اس کے ساتھ کوئی اور میڈیکل پرابلم نہ چل رہی ہو. جیسے تھائرائڈ کے ڈس آرڈرس ہیں, تھائرائڈ کے پرابلمس ہوتے ہیں, اس کی وجہ سے ینگ لوگوں میں بلڈ پریشر ہو جاتا ہے. تو جب تک آپ تھائرائڈ کو آئیڈینٹیفائی کر کے ٹریٹ نہیں کریں گے بلڈ پریشر ٹریٹ نہیں ہوگا. اسی طرح سے کچھ گدود کی بیماریاں ہوتی ہیں, اگر آپ ان کو ٹریٹ کریں گے, کچھ اور ہارمونل امبیلنسز ہوتے ہیں ان کی وجہ سے بلڈ پریشر ہوتا ہے ینگ لوگوں میں, تو پہلے آپ نے ڈاکٹر کو دکھا کے وہ آپ کے کچھ ریلیونٹ ٹیسٹ کرا کے دیکھے گا کہ کوئی اور سیکنڈری پرابلم تو نہیں ہے جو بلڈ پریشر بڑھا رہی ہے. اگر اس طرح کی کوئی دوسری وجہ نہیں ہے جو بلڈ پریشر بڑھا رہی ہے تو بالکل, اگر ینگ بندہ اپنی اچھی لائف اسٹائل ماڈیفیکیشن کرے اور اپنے ڈائٹ میں چینجز لائے تو اس پہ پھر بلڈ پریشر کو مانیٹر کر سکتے ہیں. اگر مائنر نمبرز ایلیویٹ ہیں, بہت زیادہ ہائی نہیں ہے, تو پھر وہ لائف اسٹائل ماڈیفیکیشن سے الون بھی کنٹرول کیا جا سکتا ہے.
3: اوکے, آل رائٹ. یعنی کہ اچھا ڈاکٹر, یہ تو بات ہو گئی کہ ہم نے ینگ کی بات کری کہ جنہیں ینگ مطلب ینگ لائف میں جو ہے ڈائگنوز ہوتا ہے تو یہ ہو سکتا ہے. اچھا اسی کے ساتھ ساتھ ڈاکٹر, بہت ساری بیماریاں ایسی ہیں جن کا ہم شکار ہوتے ہیں اور پھر کچھ ٹائم بعد ادویات کے ذریعے احتیاط کے ذریعے وہ ختم ہو جاتی ہیں, کیا بلڈ پریشر کا بھی کچھ ایسے امکانات ہیں کہ اگر آپ اچھی لائف اسٹائل ماڈیفیکیشن کو فالو کرتے ہیں, احتیاط کرتے ہیں تو اس کا خاتمہ ہو جائے؟
4: اچھا دیکھیں, جب جیسے ایج ریلیٹڈ بلڈ پریشر ہو جاتا ہے یا کسی کے جینیٹکس میں بلڈ پریشر ہے تو وہ دوائی ختم ہونا اس کے چانسز کم ہوتے ہیں. یوزولی آپ کو لائف لانگ ہی دوائی استعمال کرنی ہوتی ہے. یا جیسے سمجھے کوئی بلڈ پریشر اس کو ڈائگنوز ہوا جب بندہ بہت اوور ویٹ تھا یا ڈائٹ اس کی لائف اسٹائل بہت خراب تھا یا وہ سیکنڈری کوئی ایسی دوائیاں لے رہا تھا جس سے بلڈ پریشر بڑھ رہا تھا, اگر آپ ان فیکٹرز کو کنٹرول کریں گے تو پھر بھی چانسز ہیں کہ ہو سکتا ہے پلز آپ کی چھٹ جائیں. اگر آپ بہت اچھا ویٹ کنٹرول کر لیتے ہیں, ڈائٹ لائف سٹائل ہو گیا آپ کا, آپ نے جو سیکنڈری کازز تھیں جیسے آپ کی کوئی دوائیاں تھیں آپ نے وہ کوئٹ کر دی ہیں جو بلڈ پریشر بڑھا رہی تھی, تو ان کیسز کے اندر بلڈ پریشر کی دوائی چھوٹ سکتی ہے. لیکن موسٹلی جو ایج ریلیٹڈ بلڈ پریشر آ رہے ہیں, جو خاندانی ہیں, ان کے لیے پھر آپ کو لائف لانگ ہی دوائی استعمال کرنی پڑتی ہے.
3: اوکے, آل رائٹ. اچھا ڈاکٹر, اسی کے ساتھ ساتھ کیونکہ ہم ادویات پر بات کر رہے ہیں تو مجھے یہ بھی بتائیے گا کہ اگر کسی کو بلڈ پریشر ڈائگنوز ہوا, اس نے ڈاکٹر سے رجوع کیا تو ڈاکٹر نے اس کو ایک دوا دے دی, ٹھیک ہے, پھر اکثر اوقات بہت سارے پیشنٹس یہ بھی کرتے ہیں کہ اس دوا کو ایک بہت لانگ ٹائم لے کر چلتے ہیں.

0: It's 5:45 p.m. This time check is brought to you by Phoenix Batteries.
1: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
2: इन छोटे कदमों में कल के ख्वाब छुपे हैं और हर कदम एक नई दुनिया की तरफ बढ़ता है, लेकिन जब कदम ही आगे न बढ़ सके तो ख्वाब थम जाते हैं और वजूद बस कहीं पीछे रह जाता है। तो आए पोलियो वर्कर्स की हर दस्तक का जवाब दें और हर मुहिम के दौरान अपने बच्चों को पोलियो से महफूज बनाएं।
3: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
4: 100 FM
3: मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
4: 100 FM।
5: सफर हज एक मुकद्दस सफर और इस सफर में एक भरोसेमंद मुनज्जम जरूरी है। हज 2027 का एक्सक्लूसिव हज बैंकिंग पार्टनर HBL इस्लामिक मंजूर शुदा मुनज्जमीन के साथ मिलकर प्राइवेट हज की वसूलियों और बैंकिंग को आसान बना रहा है और इस मुबारक सफर के लिए सऊदी रियाल बा आसानी खरीदें HBL करेंसी एक्सचेंज की मुल्क भर में मौजूद 70 से ज्यादा आउटलेट्स के जरिए। HBL इस्लामिक, सफर हज में आपका खिदमत गुजार। शराइत ज़वाबित लागू हैं।
4: 100 FM
3: मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट।
4: 100 FM
3: HBL फ्रीडम अकाउंट के साथ मुफ्त फंड ट्रांसफर, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
4: 100 FM
5: सफर हज एक मुकद्दस सफर और इस सफर में एक भरोसेमंद मुनज्जम जरूरी है। हज 2027 का एक्सक्लूसिव हज बैंकिंग पार्टनर HBL इस्लामिक मंजूर शुदा मुनज्जमीन के साथ मिलकर प्राइवेट हज की वसूलियों और बैंकिंग को आसान बना रहा है और इस मुबारक सफर के लिए सऊदी रियाल बा आसानी खरीदें HBL करेंसी एक्सचेंज की मुल्क भर में मौजूद 70 से ज्यादा आउटलेट्स के जरिए। HBL इस्लामिक, सफर हज में आपका खिदमत गुजार। शराइत और ज़वाबित लागू हैं।
6: बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है। अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं। इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसानात जैसे मुमकिन खतरात भी मौजूद हैं। वालिदैन और असातिज़ा की जानिब से बच्चों की निगरानी और रहनुमाई न होने की सूरत में बच्चे बासानी मनफी सरगर्मियों का शिकार हो सकते हैं। वालिदैन को अपने बच्चों की ऑनलाइन सरगर्मियों के हवाले से आगाह और होशियार रहने की जरूरत है। बच्चों को नुकसानदेह मवाद जैसे नफरत अंगेज तकरीर, गुस्ताखाना और फहश मवाद वगैरह अपलोड और शेयर करने के कानूनी नतायज के हवाले से भी शऊर और आगाही इंतहाई अहमियत की हामिल है। PTA की वेबसाइट पर पेरेंटल कंट्रोल सॉफ्टवेयर की एक फहरिस्त दस्तियाब है ताकि वालदैन अपने बच्चों की ऑनलाइन सरगर्मियों की निगरानी करते हुए उन्हें ऑनलाइन नुकसान से महफूज रखें। www.pta.gov.pk मुफादे आमा के लिए ये पैगाम FM 100 और हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
0: दिस प्रोग्राम इज ब्रॉट टू यू बाय
7: सर सब नाइट्रो फॉस को लगा और जीत ताजा
0: एंड
1: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
0: एंड
8: वीआर टेली हेल्थ पर डॉक्टर से ऑनलाइन मशवरा करें या करीबी सरकारी सेहत मरकज पर जाएं।
0: एंड
9: टबाल फैमिली मिक्सचर लाएं, उमराह पर जाएं।
0: एंड
3: HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL।
5: एंड HBL इस्लामिक, सफर हज में आपका खिदमत गुजार।
10: ख्वाब तो सब देखते हैं बेहतर रोजगार का, मगर इस ख्वाब की ताबीर के गैर कानूनी जराए खतरनाक रास्तों पे ले जा सकते हैं जहां मौत منہ کھولے آپ کی منتظر ہے.
11: ہم نے اپنا آپ اسے تین بار موت دیکھا.
12: ٹائم سی منہ ایسے ہی کہ میں ہوں قبر سے چلا گیا, میں نہیں بچا.
13: پھر انہوں نے ساری ویڈیو بنائی, سانو ماریا, سانو ٹکیا.
10: اپنے خوابوں کی تکمیل کے لیے قانونی رستہ اختیار کریں.
14: ایمبیسی کے تھرو پراپر وے میں سبمٹ کروایا اور بہت ہی جلدی میرا ویزا لگ گیا تھا ورک ویزا.
10: انسانی سمگلنگ میں ملوث گروہوں کے سدے باب کے لیے وزیراعظم پاکستان کی سربراہی میں خصوصی ٹاسک فورس کا قیام. ملک گیر کریک ڈاؤن جاری. ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج, گرفتاریاں, جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں. اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیفٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں. مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں. انسانی سمگلروں کے چنگل سے بچیں, خواب ضرور دیکھیں, بہتر راستہ چنیں. حکومت پاکستان.
6: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
15: بینکنگ سہولیات جیسا کہ مائکرو فائنانس ایپس, جیز کیش, ایزی پیسہ اور سوشل میڈیا پلیٹ فارمز عموماً صارف کے رجسٹرڈ موبائل نمبر کے ساتھ منسلک ہوتے ہیں, جس کے ذریعے یہ اکاؤنٹس نہ صرف فعال کیے جاتے ہیں بلکہ کسی تبدیلی کی صورت میں تصدیق کے لیے بھی استعمال کیے جاتے ہیں. اگر کوئی سم آپ کے نام سے ہٹا دی جائے یا طویل عرصے تک استعمال نہ ہونے کی وجہ سے ریسائیکل ہو کر دوبارہ جاری کر دی جائے تو یہی نمبر کسی دوسرے شخص کو دیا جا سکتا ہے, اور اگر بر وقت احتیاطی تدابیر اختیار نہ کی جائیں تو نیا صارف اس نمبر سے منسلک آپ کے سوشل میڈیا یا دیگر ڈیجیٹل اکاؤنٹس تک رسائی کر سکتا ہے. ایسے اکاؤنٹ سے کی جانے والی کسی بھی غیر قانونی, گمراہ کن یا توہین آمیز سرگرمی کی ذمہ داری اصل اکاؤنٹ ہولڈر پر عائد ہو سکتی ہے, جس کے نتیجے میں قانونی پیچیدگیاں اور شہرت کو نقصان پہنچنے کا خدشہ ہوتا ہے. اسی طرح اگر پرانے نمبر سے منسلک بینکنگ یا مالیاتی ایپس محفوظ نہ کی جائیں تو مالی دھوکہ دہی اور غلط استعمال کا خطرہ بھی پیدا ہو سکتا ہے. اپنے آن لائن تحفظ کے پیش نظر یہ اقدامات ضرور اٹھائیں. جیسے ہی کوئی نمبر اپنے نام سے ہٹائیں یا تبدیل کریں, فوراً اپنے تمام سوشل میڈیا اور ڈیجیٹل پلیٹ فارمز اپ ڈیٹ کر لیں. اپنے بینک, مائکرو فائنانس اور پیمنٹ ایپس میں ہمیشہ اپنا موجودہ اور فعال نمبر رکھیں. اکاؤنٹس میں مضبوط سیکیورٹی فیچرز فعال کریں, جیسا کہ ٹو فیکٹر اتھینٹیکیشن اور اکاؤنٹ ریکوری کی سیٹنگز. ڈیجیٹل تحفظ کا آغاز سم کے ذمہ دارانہ استعمال سے ہی ممکن ہے. بر وقت اور پیش کی اقدامات آپ کی شناخت, مالی تحفظ اور قانونی حیثیت میں مددگار ثابت ہوتے ہیں. ڈیجیٹل دنیا میں محفوظ قدم, پی ٹی اے.
16: facebook.com/fm247365 FM 247365.